वेल प्रोग्राम त यहाँको दोस्रो गीत हुनेभयो र त्यो गीतको नाम लेखिकन पता छ देवाशिष हजारिका दृष्टिका चाहिँ मजुली आसामपरा आ टाइटल गाना डेडिकेट गरिदिया छ सुनिता बसुमत्री अञ्जली बसुमत्री प्रेमिका तेवा बैकन मुन्डा अमल बसुमत्री पियर बोरो लक्की रमेश पात्रो बिमल बसुमत्री हितेन्द्र दास र कुविले मेथा र त्यो गीत हुनेभयो त्यहाँ अरिजित सिंह र अमल मलिक लगाउँछ फिल्म अछि सनम रे